0: Alright, so now welcome back to the show. ایک دفعہ پھر خوش آمدید کہتے ہیں سبھی سننے والوں کو ریڈیو پاکستان ایف ایم 101 کے لاہور اسٹوڈیو سے. میں ہوں آپ کے ساتھ آپ کا میزبان فرحان خان. 101 انٹرنیشنل کی اس ٹرانسمیشن میں میرے ساتھ ہیں میرے بہت ہی پیارے دوست, مائی کولیگ, دا ون اینڈ اونلی آر جے
1: علی رضا.
0: او مائی گاڈ, علی کیسا ٹریک تھا؟
1: ٹریک بہت مزے کا
0: ہے نا, زبردست تھا نا.
1: اور یہ جب اس طرح کہتی ہے نا,
0: دل نکال لیتی ہے,
1: دل نکال لیتی, کہتی ہے مجھے حالِ دل بتا دو.
0: حالِ دل ویسے ایسے نہیں بتایا جاتا سر, ایسے بتانا بھی نہیں چاہیے ہر کسی کو. اور ہر بندہ وہ کہتا ہے نا, دوست ہوتا نہیں ہر ہاتھ ملانے والا, اور ہر ایک کے آگے آپ حالِ دل رکھ بھی نہیں سکتے. ویسے لوگ نا تماشا بنانے
1: کسی خاص کے آگے رکھا جاتا ہے.
0: اچھا وہ کون؟
1: آپ.
0: اچھا نہیں, ویسے نا کچھ لوگوں کی یہ ایک پرابلم ہے, وہ اپنا حال دل ہر ایک کے سامنے بیان کر دیتے ہیں.
1: ایسے ہی
0: ویسے نا میں نے کہیں پڑھا تھا کہ آپ اپنے دکھ, اپنے مسائل, اپنی پرابلمس جو ہے نا,
1: ہر کسی سے
0: شیئر مت کیا کریں,
1: اپنے دل میں رکھا,
0: اپنے دل میں رکھا کریں. اور ہر بندہ ہوتا بھی نہیں کہ جس سے آپ دل کی بات کریں, کیونکہ زیادہ تر لوگ نا تماشا بنانے کے لیے,
1: تماشا بھی بنانے کے لیے. اور آپ اپنے دل کا حال, اپنے دل کی خوشی کسی کو بتا رہے ہو نا, تو آپ یہ نہیں سوچ سکتے کہ وہ بندہ خوش ہوگا بھی کہ نہیں ہوگا آپ کی خوشی میں, آپ کی خوشی میں وہ شامل ہوگا بھی کہ نہیں ہوگا. اور موسٹلی ایسا ہی ہوتا ہے کہ جب آپ خوش ہوتے ہیں, آپ کو خوش دیکھ کے آپ کے ارد گرد موجود لوگ خوش نہیں ہو رہے ہوتے.
0: اچھا
1: وہ دل ہی دل میں جل رہے ہوتے ہیں, آپ کو نظر بھی اسی وجہ سے لگ رہی ہوتی ہے.
0: اچھا
1: جی بالکل.
0: اچھا لیکن ایک اور بات میں آپ سے پوچھنا چاہوں گا, آپ نے فرمایا کہ ہمیں اپنے دل کی بات ہر ایک سے نہیں کرنی چاہیے, اپنی خوشیاں جو ہے نا اپنے تک ہونی چاہیے اپنے, لیکن اب تو ہماری خوشیاں, ہماری دل کی باتیں ساری ہم ڈیجیٹل پلیٹفارم کے اوپر پبلش کر رہے ہوتے ہیں, اپنی ایکٹیویٹیز, اپنی خوشیاں, اپنے لمحات.
1: نہیں کرنی چاہیے.
0: اچھا وہ بھی نہیں کرنی چاہیے.
1: نہیں کرنی چاہیے, اپنی خوشیاں جو ہیں ان کو محفوظ رکھنا چاہیے, نظر جو ہے وہ برحق ہے.
0: بالکل ٹھیک.
1: اور جب آپ اپنی خوشیاں بیان کر رہے ہوتے ہیں, اور بہت زیادہ خوشیاں بیان کر رہے ہوتے ہیں کہ مجھے یہ بھی مل گیا, آج میں نے نئی گاڑی لی, آج میں فلاں جگہ جا رہا ہوں, فلاں ٹرپ کر رہا ہوں,
0: ٹھیک ہے,
1: تو آپ کو نظر بھی لگ سکتی ہے, یہ بڑا حق ہے.
0: اچھا
1: اپنی خوشیاں چھپایا کریں, کوشش کیا کریں اپنی خوشیاں آپ شائع نہ کریں. اکثر آپ دیکھتے ہیں نا اسٹیٹس لگ جاتا ہے الحمد للہ, ڈن اٹ,
0: ٹھیک,
1: اس طرح کے اسٹیٹس لگ رہے ہوتے ہیں واٹس ایپ پہ, ٹھیک ہے, وہ اگلے بندے کو سسپنس میں ڈال دیتے ہیں کہ یار ہویا ہویا کہ سانو بھی کچھ,
0: سانو بھی دسو.
1: جب پوچھتے ہیں تو پھر وہ بتاتے ہیں کہ میرے بھائی دے گھر کاکا ہویا. ٹھیک
0: ٹھیک ہے,
1: خوشی کی بات.
0: ہاں
1: ٹھیک, کسی نے پوچھا تو بتا دی.
0: ہاں
1: تو خوشیاں چھپانی چاہیے,
0: زیادہ
1: شائع نہیں کرنی چاہیے,
0: پبلش
1: چل گیا تو چل گیا.
0: اچھا دو چیزیں نا, ایک تو یہ خوشیاں جو آپ کی پرسنل ہیں, آپ کی فیملی سے ریلیٹڈ جو ہوتے ہیں, جو میٹرز ہوتے ہیں جس میں اللہ تعالیٰ آپ کو ایک بلیسنگ کرتا ہے, بے شمار طریقے کرتا ہے, ایک آپ کی پروفیشنل لائف ہے نا.
1: جی ہاں.
0: سو یو آپ نے پروفیشنل لائف میں ان ٹچ رہنے کے لیے یا انٹریکٹ کرنے کے لیے یا آپ نے ایک اسٹریٹجیز ہوتے ہیں نا, سو اس کے بارے میں کیا کہتے ہیں, تب آپ پبلش کر سکتے ہیں چیزوں کو.
1: پروفیشنل لائف میں جو آپ کی خوشیاں ہیں, آپ کی جو پروموشنز ہیں, ایکٹیویٹیز ہیں, ان کو کریں, اپنی چیزوں کو شیئر کریں, لیکن
0: پرسنل نہیں, پرسنل لائف,
1: پرسنل لائف جو ہے نا اس کو سوشلائز نہ کریں. ہم اتنے زیادہ میٹیریلسٹک ہو چکے ہیں کہ ہم نے شام کو فرحان خان کے ساتھ کافی پی ہے تو ہم نے اسٹیٹس لگا دیا کہ آج میں نے کافی پی, یا فلاں جگہ جا کے ہم نے کھانا کھایا تو اسٹیٹس لگا دیا آج میں نے یہ کھایا. وہ میں نے بھی ایک جگہ پہ نا کافی یہ اسٹیٹس لگتے تھے, تو کچھ عرصہ پہلے میں ایک جگہ کھانا کھانے گیا تو کھانا کھا لیا, تو میں نے نا وہ جو کھانا کھا لیا میں نے اس کی فوٹو لے لی, میں نے پھر وہ فوٹو لگا دی, میں نے کہا آج میں نے فلاں فلاں چیزیں کہیں میں فوٹو لینا بھول گیا تھا ہینڈ پہ لیے, برائے مہربانی یقین کر لیں میں نے بھی کچھ کھایا.
0: اچھا واہ واہ, ویری نائس. اچھا یہ جو چیز ہے نا, اس ٹاپک کو چھیڑنے کا مقصد یہ ہے کہ آپ نے بڑی اچھی بات کی ہے کہ آپ ڈونٹ شیئر یور پرسنل لائف آن ڈیجیٹل پلیٹفارم, بٹ انفارچونیٹلی بڑے دکھ کے ساتھ یہ کہنا پڑ رہا ہے کہ ہمارے ڈیجیٹل پلیٹفارمس کے اوپر ایسی ایسی لائف شیئر ہو رہی ہے, اپنی پرسنل لائف,
1: جی ہاں,
0: اپنے اپنی فیملی لائف,
1: جی
0: اپنی فیملی کی جو خوشیاں ہیں اس کے ساتھ ساتھ اپنے جو پرسنل جو وزٹس ہیں, جو فیملی کی डिस्कशंस हैं
1: जी हाँ,
0: फैमिली व्लॉगिंग जिसको मैं कहता
1: हूँ, बिल्कुल बिल्कुल।
0: फिर उसमें इंतहा ये हो गई है कि अल्लाह माफ करे डिवोर्स तक को डिस्कशन
1: तो
0: में ले जा रहे।
1: यही तो इसकी वजह है ना खान साहब, यही तो वजह है कि वजह जब आप अपनी पूरी जिंदगी खुशियां हर चीज आप उसको सोशल मीडिया की जीनत कर देंगे तो फिर क्या होगा, यही कुछ होगा जो नजर बरहक है जिसकी मैंने बात की है, फिर बात तलाक तक आ जाती है
0: और फिर उसको डिस्कस किया जा रहा है,
1: फिर बात खुला तक आ जाती है, फिर उसको डिस्कस करते हैं, फिर एक दूसरे की खामियों को डिस्कस करते हैं जिसको इस्लाम ने भी मना फरमाया,
0: जिस पे पर्दा डालने के लिए कहा है।
1: बिल्कुल, तो इसलिए अपनी लाइफ को, अपनी खुशियों को, अपनी फैमिली को सोशल मीडिया से दूर रखें। सोशल मीडिया पे आएं, अच्छे प्रोडक्टिव काम करें आके, अच्छी चीज़ें, कोई आपका बिजनेस है उसको वहाँ पे आके आप प्रमोट करें, कोई जी, अच्छी अच्छी चीज़ें वहाँ से आप लें।
0: हाँ, आप
1: इल्म सीखें,
0: आप इल्म फैलाएं, आप उर्दू अदब को पढ़ें, उर्दू अदब की पब्लिश करें, अपनी अच्छी सोच, पॉजिटिव नैरेटिव उसको आप पब्लिश करें,
1: खुद को बेहतर बनाएं। देखें आप, आपने आज सोशल मीडिया यूज़ करना है ना, आप सुबह जब सोशल मीडिया यूज़ करना शुरू करते हैं, आप एक तहिया कर लें कि यार आज मैंने 10 से 15 नई चीज़ें सीखनी है।
0: ज़बरदस्त।
1: जब आप सोशल मीडिया पे आएंगे, एआई पे आएंगे, चैट जीपीटी को खोलेंगे, फेसबुक इंस्टा को खोलेंगे, आपने उसमें से को 15 से 20 चीज़ें नहीं सीखनी है। जब आपने आप में ये चीज़ पैदा होगी, ये जज्बा पैदा होगा, फिर आप कुछ ना कुछ सीखेंगे ज़रूर, 10-15 नहीं तो 1-2 चीज़ें ही सीखें, वही आपकी तरक्की में बड़ा अच्छा काम करेगा।
0: आजकल मेरी रील्स में ना एक मैजिक आ रहा है, जादूगर।
1: आप भी रील्स बनाते हैं?
0: नहीं नहीं, मैंने जब एक मेंटलिस्ट थे, मैं उनको देखा।
1: अच्छा अच्छा।
0: और ऐसी वीडियो मेरे पर रैंडम है, एक मेंटलिस्ट है, एक्सपर्ट है, मेंटलिस्ट एक्सपर्ट जो कि ब्रेन को रीड कर
1: दिमाग पढ़ते हैं,
0: दिमाग पढ़ लेते हैं, यानी जो आप सोच रहे हैं उसके बारे में वो बता देंगे, जी आप ये सोच रहे हैं,
1: वो आपसे सवाल पूछते हैं।
0: हाँ
1: ठीक है, 5-10 सवाल पूछते हैं, वो मैं भी आपसे पूछ लेता हूँ।
0: नहीं, वो सवाल नहीं पूछती भाई दावे।
1: अच्छा,
0: वो आपको कहेंगे या कहेंगी कि यू जस्ट थिंक अबाउट समथिंग, किसी चीज़ के बारे में आप सोचें, और या एनीथिंग इन योर माइंड, एनीथिंग वट एवर यू, अगर वो क्रिकेटर है, वो फुटबॉलर है, वो आर्टिस्ट है, वो मैंने उनको देखा, वो जिन मेंटलिस्ट को मैंने देखा,
1: अच्छा अच्छा,
0: कि वो बड़े बड़े आर्टिस्टों के साथ, बड़े बड़े क्रिकेट लेजेंड्स के साथ उन्होंने ये एक्टिविटी की।
1: अच्छा।
0: और व्हाट शी डिड, उन्होंने कहा कि आप यू थिंक अबाउट एनीथिंग इन योर माइंड, आपने कुछ भी सोचना है तो आप सोचें, बट यू हैव टू टेल मी वेरी फेयरली, ऑनेस्टली आपने बताना है कि आप इस टाइम क्या सोच रहे हैं। कि अच्छा, सपोज आप किसी बड़े क्रिकेटर के बारे में सोचें, आप किसी मंजर के बारे में, वॉट एवर इन योर माइंड, उन्हें ठीक है, वो क्या करती हैं कि उनको वो टाइम देती हैं, इतनी देर में वो शी जस्ट पुट उनके शोल्डर के ऊपर हाथ रखती हैं।
1: अच्छा।
0: और उससे पहले ना वो लिख लेती हैं।
1: अच्छा।
0: वो लिख लेती हैं और लिखने के बाद उनको कहते हैं, वो कहते हैं ओके ठीक है, अब आपके हाथ में माइक है तो आपने बताना है नाम।
1: अच्छा।
0: वो कहते हैं ठीक है, वो जब नाम बताते हैं तो उसने ऑलरेडी वो नाम लिखा होता
1: लिख
0: है।
1: होता है। वाह।
0: वो मंजर, वो नाम, वो करेक्टर कुछ भी उसके जहन में होता है।
1: वाह वाह वाह।
0: ऑलरेडी वो अच्छा। नाम। सो ये दिस इज कॉल्ड मेंटलिस्ट।
1: अच्छा।
0: जो आपके ब्रेन को पढ़ लेते हैं। न्यूज ब्रेक की जर्नी देखिए, ब्रॉडकास्टर मेरे
1: अभी
0: ब्रॉडकास्टर मेरे सामने बैठा ना, इस घड़ी की तरफ देख रहा है।
1: अभी है टाइम।
0: अच्छा टाइम है। तो सर ये इसको कहते हैं जो मेंटलिस्ट होते हैं ना, मेंटलिस्ट जो आपके ब्रेन को पढ़ लेते हैं, आपको रीड कर लेते हैं कि आप क्या सोच रहे हैं, आपके जहन में क्या ख्याल चल रहा है और क्या बात चल रही
1: है। चले मैं आपसे पूछता हूँ, इस टाइम मेरे जहन में क्या चल रहा है?
0: इस टाइम आपके जहन में चला है न्यूज ब्रेक।
1: वो तो थोड़ी देर पहले चला था।
0: है क्या?
1: वो तो 15 सेकंड पहले चला था, अब क्या चल रहा है?
0: अब आपके जहन में ये चल रहा है कि अब ये कब चलेगी, कब न्यूज़ चलेंगी? आपके जहन में सिर्फ है ही न्यूज़।
1: हाँ सर, मेरे जहन में नहीं, आपके जहन में न्यूज़ घुस चुकी है।
0: अच्छा जी, आपके जहन में इस टाइम मुझे लग रहा है खमीरी रोटियां चल रही हैं।
1: चले न्यूज़ के बाद वापस आते हैं, मैं आपको एक शायरी भी सुनाऊंगा, एक गजल सुनाऊंगा मैं आपको, मेरी पसंदीदा।
0: अली रजा ने आज जनाब पूरा अपने मोबाइल खोल लिया जी, और इसके अंदर उन्होंने जो शायरी है, काफी देर से लगता है शायरी आपको आई हुई थी,
1: बहुत तेजी से।
0: अच्छा। अली रजा हमारे तो न्यूज ब्रेक का मुझे कहा जा रहा है, लेकिन अभी थोड़ा सा मुझे लगता है टाइम है, तो अभी वैसे मैं आपका दिमाग दोबारा रीड करूंगा और मैं आपको बताऊंगा कि आपके जहन में क्या चल रहा है।
1: क्या चल रहा है?
0: कसौटी खेली कभी आपने?
1: हाँ बहुत दफा।
0: अच्छा, हम कसौटी भी खेल सकते हैं। हाँ। आप इसमें कुछ मैसेजेस हैं उनको भी हम शामिल करेंगे। और थैंक यू सो मच एवरीवन, आप सबका बहुत बहुत शुक्रिया।
1: मसूद अहमद हमें सुन रहे थे यार, हमारे हमारे लेजेंड लेजेंड आरजे हमें सुन रहे थे।
0: इतने बड़े बड़े लोग हमें सुन रहे
1: हैं। थैंक यू सो मच मसूद भाई, बहुत शुक्रिया आपका। क्या कहने हैं
0: मसूद भाई, कमाल है, जबरदस्त है जनाब। मरीना भी सुन रही है आपको, मरीना बिलाल,
1: थैंक यू सो मच।
0: अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम।
0: सो न्यूज़ ब्रेक की जानी बढ़ते हैं, उसके बाद लौट के आएंगे, फिर बात करते हैं।

0: हाँ
1: ओ विचरया सजना देवे दुख मार मुकांदे नी,
0: वाह जी वाह, बहुत
1: तेरे
0: खूब।
1: मोर होंदे वे तेरे पिछे कानूर दे वे खुरम जे को तेरे जे भी हो रहे होंदे,
0: आए हाय हाय,
1: ओ तेरे पिछे कानूर दे जे पाजे जे भी कोई हो रहे होंदे।
0: बहुत शुक्रिया मेरे भाई, थैंक यू। कहानी वाला नहीं मिल रहा मुझे कोई, है कोई जो मुझे कहानी सुनाए? अस्सलाम वालेकुम। हेलो जी। वालेकुम अस्सलाम
2: भाई, क्या हाल है?
0: बिल्कुल ठीक जी, आप बताइए। अरे वाह वाह वाह वाह, हाशमी साहब आए हैं। हाशमी साहब, आप कहानी जरूर सुनाएंगे।
2: मैं भी एक उर्दू अदब का एक अदना सा तालिबे इल्म हूं, शायरी से भी कसती है, अफसानों से भी। तो किस टॉपिक पे आप थोड़ा सा आइडिया देना?
0: चले, मैं आपको आइडिया देता हूँ। आपको एक लाइन दूंगा, आपने उस कहानी को कंटिन्यू करना है, ठीक है? अच्छा, कहानी यह है कि अब्दुल नूर हाशमी साहब को हर हफ्ते एक गुमनाम खत मिलता है, ठीक है? अब्दुल नूर हाशमी साहब को हर हफ्ते एक गुमनाम खत मिलता है जिसमें उनकी जिंदगी के अगले दिन का हाल लिखा होता है। आज के खत में लिखा था, अब आपने कंटिन्यू करना है इससे आगे।
2: जारी रखूं
0: जी? इससे आगे आपने जारी रखना है ना। एक दफा मैं फिर पढ़ लेता हूं ताकि आपको जरा समझ आ जाए कि अब्दुल नूर हाशमी साहब को हर हफ्ते एक गुमनाम खत मिलता है जिसमें उनकी जिंदगी के अगले दिन का हाल लिखा होता है। आज के खत में लिखा था,
2: आज के खत में लिखा था कि आज आपने मरी जाना है और आपको एक बड़ी अच्छी शख्सियत, जब रात को हर तरफ सन्नाटा छा जाता है, तारीकी छा जाती है, तो मरी में आपको एक ऐसी शख्सियत मिलेगी जो आपकी जिंदगी को बदल देगी।
0: सही।
2: तो बहरहाल मुझे तो नहीं मिली वो शख्सियत, कोशिश मैंने बड़ी की।
0: अच्छा,
2: तो हर हफ्ते मुझे जो गुमनाम का खत आता है तो मैंने इसको कंटिन्यू, जो उसका मैसेज था वो मैंने कंटिन्यू किया।
0: चले जी, थैंक यू सर, बहुत शुक्रिया।
2: और एक बात बताऊं बागेश्वर जी के बारे में
0: जी।
2: हमारे बड़े अच्छे ब्रॉडकास्टर हैं अतर रिजवी साहब, उन्होंने कहा था कि मैं इनको मौका चांस दूंगा और इनको कोई अच्छा स्वाद मिल जाए ना तो ये नसीबो लाल को भी पीछे कर देंगे।
0: इसमें कोई इसमें दो राय नहीं है आशमी सर,
2: एक बनाई जाएंगे तो अल्लाह ताला ने इनको बहुत बड़ी चीज
0: लाई। आशमी साहब, इसमें दो राय कोई नहीं है और इनको एक दफा मैंने भी चांस दिया था, इन्होंने चांस लिया ही नहीं है, ये खुद चांस नहीं लेना चाहती।
2: रोजगार का भी मसला हल हो जाएगा और इनको कोई अच्छा सवाल मिल जाए, अगर ये मुझसे रब्ता करे तो मैं इनको।
0: चलो चलो, थैंक यू, थैंक यू आशमी साहब, बहुत शुक्रिया, अपना ख्याल रखिएगा। नेक्स्ट कॉलर है जी, अस्सलाम वालेकुम। हेलो ओके जी, नेक्स्ट कॉलर है, अस्सलाम वालेकुम। ओके जनाब, कॉल क्यों नहीं पिक हो रही? अस्सलाम वालेकुम।
3: अस्सलाम वालेकुम
0: जी। वालेकुम अस्सलाम।
3: आपको पता है मैं काफी टाइम से कॉल कर रही हूँ, मेरी कॉल लग नहीं रही, मेरे मैसेजेस भी नहीं पढ़े, सभी के मैसेजेस पढ़ते जा रहे हूँ, बट मैंने आपके पोस्ट पर बहुत ज्यादा मैसेज भी करे, आपने मेरे मैसेज भी नहीं पढ़े।
0: अच्छा, कौन बात कर रही हैं आप?
3: मैं निम्रा बात कर रही हूँ, फैसलाबाद से।
0: ओके, तो निम्रा, मैं थोड़ी देर में आपके सारे मैसेज शामिल कर दूंगा, तो कहानी सुनाएंगे आप मुझे?
3: ठीक हो गया। स्टोरी में ये सुनाना चाहूंगी, फर्स्ट ऑफ ऑल तो योर शो इज जस्ट लाइक अ सुपर कैलिफ्रेजिलिस्टिक एक्सपेलिटोशियस।
0: अच्छा चलो, तो मुझे कहानी सुनाओगी? कहानी सुननी है मैंने, जो मैंने नूर हाशमी साहब से सुनी थी, आप आपसे भी सुन सकता हूँ, आप सुना लेंगी मुझे कहानी?
3: मैं आपको सॉन्ग सुनाऊं?
0: नहीं, मुझे कहानी सुननी है, सॉन्ग नहीं सुनना।
3: कहानी
0: चलो फिर, चलो फिर सुनती रहो, ठीक है? किसी और की कहानी सुनो। नहीं, वो वाली नहीं सुनानी है आपने, जो मैंने सुननी है वो सुनानी है आपने, अपनी कोई कहानी नहीं सुनानी।
3: आप तो समझे नहीं।
0: توبہ استغفار استغفار استغفر اللہ. نیکسٹ کالر لیتے ہیں. السلام علیکم جی.
4: السلام علیکم.
0: وعلیکم السلام. کیا حال ہے
4: جی؟ الحمدللہ میں ٹھیک ہوں اور اچھی رونق لگی.
0: ارے واہ واہ واہ واہ, محترمہ آئی ہیں آج تو. محترمہ کہانی سنائیں گی مجھے, ہے نا
4: جی؟ محترم کوشش پوری کر دوں.
0: اچھا
4: چلیں, تو مجھ میں پتا نہیں کون کون سے, مجھے خود بھی نہیں سمجھ آتی, لیکن چلیں یہ بھی ٹرائی کرتے ہیں.
0: چلو تو پھر ایسا ہوا کچھ کہ انیلا آپ صبح اٹھی ہیں, ٹھیک ہے, آپ صبح اٹھی ہیں اور آپ کو احساس ہوتا ہے کہ آج پھر وہی دن دوبارہ شروع ہو گیا ہے جو کل تھا, ٹھیک ہے. آپ صبح اٹھی ہیں اور آپ کو احساس ہوتا ہے کہ آج پھر وہی دن دوبارہ شروع ہو گیا ہے جو کل تھا. آپ اس ٹائم لوپ سے نکلنے, اس ٹائم لوپ سے نکلنے کے لیے کیا کریں گی؟ مطلب آپ کو لگتا ہے کہ آپ نے جو آج دن کا آغاز ہوا ہے یہ بالکل کل کی طرح ہے, تو آپ اس کو مختلف کیسے بنائیں گی؟
4: کروں گی کہ میں تھوڑی روٹین چینج کروں گی نا, میں دیکھوں گی کہ وہ ہو اب پھر صبح تو پھر وہی ناشتہ پھر وہی.
0: کہانی سنانی ہے, کہانی کہانی انیلا کہانی سنانی, بتانا نہیں ہے, کہانی سنانی. آپ ایسے کہہ سکتی ہیں. اچھا چلیے میں آپ کو دوسرا پرومپٹ بھی دے سکتا ہوں, ورنہ اگر آپ کو یہی پسند ہے تو میں اس کو آپ کو تھوڑا ایکسپلین کر دیتا ہوں. آپ کہانی ایسے سنائیں گی کہ میں آج صبح اٹھا ہوں اور مجھے لگا کہ آج بھی میرا دن ویسا ہی ہے جیسا کل تھا, لیکن آج کے دن کو تبدیل کرنے کے لیے میں نے انیلا کی کال اٹھا لی, ٹھیک ہے. تو آپ آپ یہ بھی بتا سکتی ہیں مجھے, ورنہ اگر آپ کو پسند نہیں ہے تو میں آپ کو کوئی اور لائنز دے سکتا ہوں.
4: آج صبح جب میں اٹھی تو میں نے سوچا تھا وہی دن ہے اسی طرح ہی, چل روٹین میں اپنی چلتے ہیں اسی طرح ہی, کام یہ وہ, تھوڑا سا چینج کرنا چاہتی ہوں میں سوچ رہی تھی. تو میں نے میں کچن میں گئی, میں نے تھوڑے بہت کام کیے, اس کے بعد میں نے سوچا آج ونڈرفل موسم ہے, بھاگ جاؤ آج کہیں گھومنے پھرنے جاتی ہوں. پھر میں نے
0: پھر آپ کو پتا چلا, پھر انیلا کو پتا چلا اب تو عمر ہے نہیں بھاگنے کی.
4: میں نہیں پکی عمر بھاگنے کی بھی,
0: اب تو گوڑے جواب دے گئے, اب کہاں بھاگوں گی.
4: ابھی 10 کلو وزن کم کرنے کا سوچا ہوا ہے, تو اس میں سے میں نے بھی 3 کلو تو کم کر لیا.
0: اوکے اچھا چلو ٹھیک ہے.
4: اور واک کرنا پھر آپ کو پتا ہے 3-3.5 کلومیٹر چلنا, تو پھر اسی طرح ہی. تو میں نے سوچا آج نا میں چلی جاتی ہوں کسی مال پہ, چینج کروں کیا, روز وہی وہی. پھر میں نے اپنا جو کوکنگ کرنی تھی تھوڑی بہت وقت کی, اس کے بعد میں نے پکڑا اپنی بیٹی کو, میں نے کہا نکلتے ہیں آج. پھر میں چلی گئی اور مال پہ گئی, مال پہ جا کے میں تو پہلے سوچا تھا میں ونڈو شاپنگ کروں گی, گھوم پھر کر کچھ چٹ پٹی چیزیں کھا پی کے گھر آ جاؤں گی, لیکن میرا تو ہو گیا کباڑا. میں ونڈو شاپنگ کے چکر میں 1-2 سوٹ لے لو, یہ 1-2 یہ مختلف چیزیں اور کاسمیٹکس کی یہ لے لو وہ لے لو, اتنا کرتے کرتے بہت سارا کباڑا ہو گیا میرا. خیر میں نے کہا کوئی بات نہیں, ضرورت بھی تو اپنی ہے نا.
0: اچھا
4: اور اس کے بعد پھر ہم نے وہاں پہ کھائے گول گپے, او مائی گاڈ. پھر ہم نے کھائی چنا چاٹ, اور اس کے بعد ہم نے سوچا کہ کچھ اور بھی کچھ ڈفرینٹ سا کھایا جائے.
0: پھر گھر آ کے اجوائن کھائی. پھر آپ نے گھر آ کے اجوائن کھائی ہاں؟
4: نو نو الحمدللہ الحمدللہ. پھر ہم نے بچورے کھائے.
0: اچھا
4: اس کے بعد پھر ہم لوگ نکلا واپس, اور کھا رہا ہے تو جب ٹی ٹائم تھا تو پھر ہم نے چائے شائے بنائی وہ پی, اور پتہ جی رات کو کیا کھانا, ہم نے تو مجھے نہیں کھانا, ہم پر باش ہیں.
0: چلو ٹھیک ہو گیا جی انیلا, تھینک یو انیلا فار کالنگ, مزہ آیا آپ سے بات کر کے.
4: تھینک یو اور تھینک یو اور سب آنے والوں کے لیے بہت سی دعائیں. اسلام ماریا گایا کرو, اچھا گاتی ہو, نو پرابلم, ٹینشن نہیں لیتے اس پہ. اور باقی سب کے لیے بہت سی دعائیں خرم, بہت زبردست. لیکن میں میری ٹھیک ہے, میں تھوڑی سی آپ کو چیزیں بتاؤں گی آف سیٹ کسی دن کہ آپ یہ بھی پروگرام میں لائیں.
0: ہاں ہاں ضرور ضرور ضرور ضرور آپ بتائیں ضرور. سجیشن
4: بائے
0: اوکے جی. انیلا تھی میرے ساتھ, انیلا انیلا لاہور سے. ہاں جی سونا نہیں ہے لفیفہ ہے میرے ساتھ اور کہتی ہیں جی مجھے گانا سنائیے, گانا یہی ہے آپ کے لیے.